0: This is Ahmad Hussein and you're listening to Link FM.
1: My name is Shireen.
2: My name is Abdul Rahman.
3: My name is Saeed Mudassir.
4: This is Rahan.
5: My name is Rizwan Ishaq.
6: My name is Asham.
7: My name is Azan Mudassir.
8: This is Ariba and you are listening to Link FM.
9: Anywhere you go, Link FM is always there with you. Listen online at linkfm.org.
10: Link FM.
11: Hi, my name is Safa.
12: And my name is Zainab.
13: You are listening to Link FM 96.7 FM.
14: بس سامنے بریک کے بعد ہم پھر حاضر ہوئے آپ کا پسندیدہ پروگرام شانی سٹار جو ہر بدھ کو یہاں سے پیش کیا جاتا ہے ان کے متعلق تھوڑی سی باتیں کرتے ہیں لیکن بات سلسلہ شروع ہوا تھا علامہ اقبال کرکٹ سنڈے ڈے کے لیکن اس سے پہلے ہمارے ساتھ کوئی ٹیلی فون پہ موجود ہے دیکھتے ہیں ہمارے ساتھ کون ہے السلام علیکم ورحمۃ اللہ وبرکاتہ لگتا ہے وہ کٹ گیا پھر واپس آ جائیں گے انشاءاللہ اگر آپ نے ٹیلی فون کر دیں تو ضرور ٹیلی فون کیجیے گا 0414-261-81 لنک ایف ایم ہم یہاں اسٹوڈیو میں موجود ہیں میں ہوں شاہ صاحب ہمارے ساتھ موجود ہیں فیاض شاہ صاحب آج الحمدللہ گفتگو تو پہلے ان کے والدین صاحب کے متعلق ان کے متعلق ہوئی والدہ صاحبہ کے متعلق بات ہوئی پورا ایک فیملی کے متعلق تھوڑی سی ہم نے ٹچ اپ کیا ہے لیکن ابھی ہم پہنچے ہیں کرکٹ کے حوالے سے جو ان کا ایک بہت ہی نمایاں رول ہے شاہ صاحب میں سمجھتا ہوں کہ جو ٹیم ہوتی ہے نا ٹیم
15: جی
14: وہ ٹیم ہوتی ہے کہ جس وقت ان میں آپس میں اتفاق اتحاد ہو تو بہت عرصہ طویل عرصہ وہ چل سکتے ہیں کرکٹ آپ نے بتایا کہ میں کرکٹ کھیلتا نہیں ہوں لیکن میں آرگنائز کر سکتا ہوں لوگوں کو اکٹھا دیا کے سکتا
15: نہیں میں کھیلتا تھا میں کھیلتا
14: اب نہیں کھیلتے اب نہیں
15: نہیں اب تو نہیں اصل میں کرکٹ سے آشنائی تھی واقفیت تھی کھیلتے تھے لیکن جب ذمہ داری آدمی لیتا ہے
14: جی جی
15: تو پھر اپنے سے زیادہ دوسروں کا خیال رکھنا ضروری ہو جاتا ہے
14: تھوڑا سا لوگوں نے کیونکہ بعض وقت ہوتا ہے جی کرتے کیا ہیں کہ نہیں کرکٹ والے کرتے کیا میں نے جو چیزیں دیکھی ہیں کہ آرگنائز کرنا بہت بڑی بات ہے ٹیمز کو آرگنائز کرنا کیپٹنز کو آرگنائز کرنا پچز کو آرگنائز کرنا اور جو آپ کے امپائرز ہوتے ہیں ان وہ موجود ہونا اور خیال رکھنا ہر ایک چیز نہیں صحیح طریقے سے چل رہی ہے اور ٹیموں میں کافی دفعہ رنجش بھی بعض وقت ہو جاتی ہے ان کو بھی کام کرنا اور پھر بڑی کمپیٹیٹیو ہوتی ہے کیونکہ یہ یاد رکھیں کہ نوجوان ہوتے ہیں ینگ ہوتے ہیں خون ہوتا ہے ان میں بھی یہ چیز ہوتا ہے جی یس ہم نے آج یہ مقابلہ جیتنا ہے لیکن ہمارے اپنے خونوں میں یہ دسی ہوئی ہے کرکٹ
15: جی یہ سوال تو بہت لمبا کر دیا آپ نے بہت سی چیزیں اس میں ساری آ گئیں پہلی تو بات یہ ہے کہ لیگ کے لیے جو لیگ کی ایک کمیٹی ہے آپ نے کہا کہ اس کا اتحاد اتفاق ہونا اور ایک پیج پہ ہونا اور خوبصورت طریقے سے مل کے کام کرنا یہ بہت ضروری ہے اس میں کوئی شک نہیں ہے اس کے بغیر ہو نہیں سکتا دوسرا یہ ہوتا ہے کہ میں یہ کم از کم اب 20 سال ہمارے مکمل ہوئے ہیں اور یہ 20 سالہ سیرمنی ہم نے کی گئی ہے اور کرنی بھی ابھی ایک کوئی پروگرام میں ہے انشاءاللہ پائپ لائن میں اصل میں بات یہ ہے کہ کرکٹ کا یہ 20 سال سے لوگ جو سن رہے ہیں نا آج بھی پروگرام میں جتنے بھی لوگ سن رہے ہیں میرا ایک جملہ ہے جو سب نے سنا ہوگا یہ بہت ہی مشکل کام ہے اور میں اپریشیٹ کرتا ہوں کیپٹنز کو کیپٹن ہمارا حصہ ہوتے ہیں جو 11 کھلاڑیوں کو نہیں 11 گھروں کے لوگوں کو گھر کے 11 گھروں کو لے کے چل رہے ہوتے ہیں
14: بالکل بالکل
15: اور ہر گھر کی ایک اپنی سوچ وقت ٹائمنگ مشکلات ہر چیز کی الگ الگ ہوتی ہیں پھر ایک ہی وقت میں گراؤنڈ میں آنا ان کو لے کے آنا پھر ان کو ارینج کرنا پھر ایک نہیں ہوتی کبھی 10 کبھی 12 کبھی 16 کبھی 18 کی ٹیمیں رہی ہیں 20 ٹیمیں رہی ہیں تو اب 20 ٹیموں کے جو کھلاڑی ہیں یعنی کہ اگر ان کو کیا جائے تو کتنے لوگ بنتے ہیں پھر اس کے ساتھ امپائر آ جاتے ہیں ٹائمنگ آ جاتی ہے گراؤنڈز آ جاتے ہیں گراؤنڈز مین آ جاتے ہیں پھر فکسچر آ جاتے ہیں پھر ان کے ساتھ اور جو آپ نے آخر میں ایک جملہ بولا ہے کہ جب مسئلہ پیدا ہوتا ہے تو ظاہر ہے کہ ہیٹ آف دی مومنٹ تو بڑی سخت ہوتی ہے تو لیکن اس میں اللہ کا لاکھ لاکھ شکر ہے کہ خدا بندے آپ لوگوں نے ہماری عزت کی قدر کی ماں باپ کی طرف سے دعائیں تھیں میں تمام سننے والوں کا اور کرکٹرز کا شکریہ ادا کرتا ہوں اور میں ہر بندے کو جانتا ہوں نام تو لیے نہیں جا سکتے سننے والے سن رہے ہوں گے کہ وہ بھلا ان کا کہ وہ میری تھوڑی سی عزت کرتے ہیں, تکریم کرتے ہیں, قدر کرتے ہیں, جس کی وجہ سے کوئی بڑے سے بڑا مسئلہ بھی آیا نا تو وہ مان جاتے ہیں. بلکہ میں بس ایک ہی جملہ کہوں گا کہ میں اتنی ہوں کہ سختی کرنے پہ اگر میں کسی کو ڈبل جرمانہ بھی کر دیتا ہوں نا کہ تم میرے جاننے والے ہو تو تم ڈبل جرمانہ دو گے, 100 کی بجائے 200 دو گے, تو انہوں نے ایکسیپٹ کیا دیا اور میں سب کا شکریہ ادا کرتا ہوں. مجھے ہر ہر لمحہ یاد ہے 20 سالوں کا ایک ایک دن. اور بڑی بڑی شخصیات ہیں, میں نام نہیں لینا چاہتا, جو ہمیشہ جاوید بھائی کا نام میرے منہ میں آ گیا تو رک نہیں پایا, تو ہمیشہ انہوں نے ہمارا یعنی کہ کوئی بھی مسئلہ ہو جائے تو انہوں نے بالکل آسان طریقے سے اگر میں نے کہا ہے تو بات مانی ہے. اور میں اپنی یعنی کمیٹی کو ہمیشہ یہ کہتا ہوں کہ تم جو مرضی کرو کرو, میں سنبھال لوں گا. جو وعلیکم السلام ورحمۃ اللہ, میں سنبھال لوں گا جو بھی مسئلہ ہوگا میں اس کو سنبھال لوں گا. تو اس لحاظ سے ہمارا جو پروگرام ہے وہ بہترین طریقے سے پوری لیگ کا 20 سالوں سے چل رہا ہے اور چلتا رہے گا انشاءاللہ تعالیٰ بفضل خدا. اور اس میں میں ممنون ہوں اپنی کمیٹی کے تمام ممبران کا, اگر نام لینے پڑے تو میں سب کمیٹی کا نام لوں گا اور اس کے بعد انشاءاللہ آپ بات کر سکتے ہیں کہ بھئی کیا مزید جتنے
14: بات کریں گے, کیونکہ 20 سال بہت بڑا عرصہ ہے کہ نہیں. کتنے لوگ آئے, کوئی بڑے ہو کوئی بچے اسے خود بالکل چھوٹے ہوا کرتے تھے, ان کو بھی ہم نے دیکھا کہ یہاں آئے انہوں نے اس میں حصہ لینا شروع کیا, آج سیمی پروفیشنل تک وہ پہنچ گئے ہیں.
15: ہاں بالکل صحیح بات کر رہے ہیں کہ اگر ہماری تصویریں دیکھی جائیں, ہماری بکلٹ دیکھی جائے, اگر جو ہماری سالانہ بکلٹ چھپتی ہے تو اس میں اگر دیکھا جائے تو اس پہ ہم نے وہ ایک پہلی تصویر, اس میں آپ بھی ہیں, تو وہ بچے بالکل یعنی کہ ان کی جو ایج تھی وہ تقریباً کوئی 5 سال کا, 6 سال کا, 8 سال کے تھے, اب ماشاءاللہ وہ پروفیشنل کھیل رہے ہیں. ان میں میں نام بھی جانتا ہوں ان کے, اب نام لوں گا تو کوئی کسی کا مس ہو جائے گا, تو ماشاءاللہ. اب سب سے بڑی بات یہ ہے کہ باپ بھی اسی ٹیم میں کھیل رہا ہے, بیٹا بھی کھیل رہا ہے, اور بیٹے کی پرفارمنس باپ سے دگنی ہو چکی ہے
14: ماشاءاللہ.
15: تو یہ بڑی ایک خوبصورت اللہ کی طرف سے ہے کہ مولا کا لاکھ لاکھ شکر ہے کہ لوگ جو ہیں کرکٹ کو پسند کرتے ہیں اور کھیلتے ہیں. اور پاکستان ہمارا جو شیفیلڈ کے اندر, بلکہ شیفیلڈ, رودرم, سراؤنڈنگ ایریا پورا, وہ سارے کے سارے لوگ جو ہیں ماشاءاللہ اچھے طریقے سے کھیل رہے ہیں. اور تمام جتنے بھی ہیں, بلکہ ایون ہماری اب جو ٹیمیں ہیں نہ صرف شیفیلڈ میں کھیلتی ہیں بلکہ وہ دوسرے شہروں میں بھی جا کے کھیلتی ہیں, لندن تک جا کے کھیلی جاتی ہیں جب 100 کے میچ ہوتے ہیں, تو پچھلے دنوں وہاں گئے ہوئے تھے. تو یہ سارا کچھ چل رہا ہے اور اللہ کا لاکھ لاکھ شکر ہے. یہ آپ جیسے خوبصورت لوگوں کی وجہ سے ہے, یعنی کہ ہم آپ کا بھی سہارا لیتے ہیں, آپ بھی ایک پرسنالٹی ہیں, شخصیت ہیں محمد علی بھائی, تو جب ہمیں ضرورت پڑتی ہے تو اس میں ہماری کمیٹی کے جتنے ممبران ہیں اب ان کا بھی میں شکریہ ادا کروں گا, آخر میں سب کے نام بھی لے لوں گا. تو بہرحال اچھے طریقے سے چل رہا ہے ایک سلسلہ اور چلتا رہے گا انشاءاللہ.
14: سب سے زیادہ پرابلم کون سی آتی ہے آپ کے کرکٹ میں؟ گراؤنڈس کی پرابلم
15: سب سے زیادہ ان دنوں جو ہمارے پرابلم آ رہی ہے, پہلے تو پرابلم بدلتی رہتی ہے نا, کیونکہ جیسے نظام بدلتا ہے پرابلم بدلتی ہے. پہلی پرابلم بتانا چاہتا ہوں تاکہ لوگوں کو پتہ چلے. پہلے ہمیں یہ پرابلم ہوتی تھی کہ ہمارے بچے جو تھے نا تھوڑا سا مس بیہیو کرتے تھے, بڑے آزاد تھے, پہلی دفعہ گراؤنڈوں میں آ کے کھیلنا اور اپنی مستی میں رہنا. بچے جوان خون ہوتا ہے, ان کو روکا تو نہیں نا جا سکتا, لیکن یہ ہوتا ہے کہ ڈائریکشن دینی ہوتی ہے. ڈائریکشن کے لیے پہلے کوئی ایسا نظام نہیں تھا کہ بچوں کو ٹوگیدر کیا جائے اور پھر ان کو پیش کیا جائے. تو پہلے تو ہمیں یہ ہوتا تھا کہ ہم اپنا مہمان خصوصی بھی ایسا ہونا چاہیے جو ہمیں برداشت کرے. یہ مجھے اپنے وہ پہلی باتیں یاد ہیں. تو بچے تھوڑا سا الٹی سیدھی بات کر دیتے تھے, لیکن اللہ کا لاکھ لاکھ شکر ہے کہ دو چند سالوں کے بعد ایسا نظام آیا کہ میں فخر سے بات کرتا ہوں, یہ ہماری کمیٹی کا, علامہ اقبال سنڈے کرکٹ لیگ کے لوگوں کا, امپائر کا, کیپٹنز کا, کھلاڑیوں کا اتنا بیہیویئر اچھا ہوا کہ اب ہماری مائیں بہنیں, خواتین بھی کرکٹ کے گراؤنڈ میں آ کے دیکھتی ہیں. اور یہ ہمارے لیے اس سے اچھی بات کوئی نہیں ہے. یعنی کہ کتنی تبدیلی آئی کہ پہلے ہم ڈرتے تھے, اب ہمیں خوشی ہوتی ہے کہ شکر الحمدللہ رب العالمین. اب یہ تھوڑا سا ہوتا ہے کہ کھانا یہ ہے, یہ کھانے میں کمی ہے, یہ ہے وہ ہے, تو یہ چیزیں تو برداشت ہوتی ہیں. دوسرا جو آج کل جو ہمارے ساتھ جو مسئلہ پیش آ رہا ہے وہ گراؤنڈز کا ہے. گراؤنڈز میں ایک تو برطانیہ والوں نے تھوڑا سا ہمیں تنگ کیا ہے کہ وہ جتنے گراؤنڈ تھے نا ان کو خواتین کے حوالے کر دیا ہے کہ لیڈیز کرکٹ ہونی چاہیے,
14: زیادہ پروموٹ کیا جا رہا
15: ہے ان کو, پروموٹ کرنے کے لیے سنڈے ان کو دے دیا ہے کہ سنڈے کو لیڈیز کرکٹ ہونی چاہیے. تو پھر وہ گراؤنڈ چونکہ ان کے اختیارات میں ہوتے ہیں تو وہ زیادہ ان کو دینے کے لیے, جس کی وجہ سے. لیکن اس کے ساتھ یہ بھی ہوا ہے کہ ہماری لیگ ادھر ادھر سے مل کے کچھ لیگز جو ہیں یا کچھ اور گیمیں جو ہیں سنڈے کو آ گئی ہیں, جس کی وجہ سے گراؤنڈ جو ہمارے تقسیم ہوئے ہیں. तो ग्राउंड काफ़ी हैं, ये नहीं है कि ग्राउंड नहीं है। तो अगर हम किसी तरीके से भी काउंसिल से भी अप्रोच कर रहे हैं, लोगों से भी अप्रोच कर रहे हैं कि अगर हमें ग्राउंड मिलें, तो टीमों की कमी नहीं है, टीमें और ज़्यादा हो सकती हैं। तो अब हमें टीमें रिड्यूस इसलिए करनी पड़ती हैं कि भाई ग्राउंड कम है
3: जी, जी,
15: तो
3: जी।
15: अब ग्राउंड पहले टीमें खुद ले लेती थी, अब उनके लिए भी मसला है कि इंडिविजुअल वो ग्राउंड ही नहीं मिलता, तो फिर वो लीग को ही करना पड़ता है कि हमारी कमेटी को ही करना पड़ता है कि ग्राउंड हम लें, और उसमें जितने भी हमारे मुआविनीन मददगार सुन रहे हैं कि भाई जो ग्राउंड लेने में मदद करते हैं तो उनका भी शुक्रिया। तो हम सब मिलके ये काम करते हैं कि अब ग्राउंड हमें जो है मिलने चाहिए, और उसमें अगर कोई भी आप सबका सोर्स हो, सुनने वाला का सोर्स हो, अगर कोई ऐसा बंदा सुन रहा है कि जिसके पास ग्राउंड अवेलेबल है, वो हमसे राबता कर सकता है कि हमारे पास फलां पर एक जगह पर एक ग्राउंड अवेलेबल है, अगर संडे को आपको चाहिए तो हम इंशाल्लाह उसको भी राबते मिलेंगे। ये मेरा मसला नहीं है, ये पूरे शेफील्ड के लोगों का मसला है यार, आपका मसला है, खिलाड़ियों का मसला है, कैप्टन का मसला है, अंपायर का मसला है, जितने क्रिकेट को पसंद करने वाले लोग हैं उनका भी मसला है कि नहीं हमें एक दूसरे की हेल्प करनी चाहिए। और हेल्प में ये नहीं होता कि मिसाल के तौर पे मेरे पास कोई अहदा होगा तो मैं मदद करूँगा, अगर हमारे पास अहदा नहीं भी है तो हम मदद करते हैं तो यकीन करें कि लोग आपको याद करते हैं। मिसाल के तौर पर मैं अब तो हमारी कमेटी में मौजूद हैं, मैं एक बंदे का नाम लेने लगा हूँ, राजा जुल्फकार साहब, पहले दिन से हमारे साथ हैं, उनके बच्चे भी, जब भी उनको काम कहा है, कोई कहा है, वो अब तो कमेटी में है लेकिन कमेटी में नहीं भी रहे ना, साल दो साल
3: में हमेशा साथ,
15: हमेशा साथ, मदद की, हेल्प की, तो उनका हमारे दिल में उनकी कदर है, इज्जत है, और उनके पता है कि शाह साहब इज्जत करते हैं हमारी, और यही वजह है कि हम हमेशा इकट्ठे रहते हैं और कामयाब हैं। अल्लाह का लाख लाख शुक्र है कि ये थोड़ी सी हमारी कमजोरियाँ थी ग्राउंड की। और
3: शाह साहब फाइनेंशली वाइबल होता है या हर साल में प्रॉब्लम रहती हैं, क्योंकि आप बच्चों को भी ले हैं, टीमों को भी लेके आ रहे हैं, उसके अखराजात भी होते हैं, ग्राउंड्स के भी पैसे होते हैं, और फिर प्राइज मनीज भी दी जाती है, ये सब कैसे?
15: देखें ये आपने बहुत खूबसूरत सवाल उठाया है, और ये मैं अच्छा हुआ है कि मैं इसको एक्सप्लेन करूं, मेरे लिए ये एक पसंदीदा मौजू भी है और ये तमाम हमारे खिलाड़ियों के लिए एक अहम मौजू है
3: जी,
15: और जिसके ऊपर हमारे साथ बहुत से खिलाड़ी कैप्टन बात करते हैं। पहली तो बात यह है कि अलामा इकबाल संडे क्रिकेट लीग, जिसका मैं चेयरमैन हूं और हम कमेटी के मेंबर हैं और आप ही हमारे हेड भी हैं, हमारे बॉस भी हैं, हमारे लिए सब कुछ हैं, तो जितने भी हमारे लोग हैं हम वॉलंटियर ही काम करते हैं, हमारा कोई बंदा हमारा पैसा नहीं लेता
3: जी,
15: कोई किसी किस्म का। जब शुरू शुरू में हमने लीग शुरू की थी तो उसमें यही था कि पहली तो बात यह है कि ग्राउंड जो है ना, ग्राउंड फीस खुद टीमें पे करती हैं
3: ठीक,
15: और खुद ही उनके ग्राउंड हुआ करते थे और करते रहे हैं सारा कुछ। फिर आहिस्ता आहिस्ता ये हुआ कि हमने यानी कि 2006-2007 में तो ज़ाती तौर पे हम यानी कि एक अपनी पीआर होती है उस पर जाके हमने स्पॉन्सर की बात की, तो मैं इसमें बिल्कुल शर्मिंदगी में बात नहीं करूँगा, नाम लेके बात करना चाहिए कि अलमैदी की टीम को 5-5, 6-6 स्पॉन्सर मिल गए, किसी टीम को कोई नहीं मिला। तो मैंने उस वक्त जिशान साहब से कहा कि नहीं, ये सबको हमें तकसीम करके देने चाहिए, तो फिर उन्होंने भी माना और हमने वो तकसीम करके दिए, यानी कि ये एक तरीका बना कि हम जो भी स्पॉन्सर मिलेंगे, जो भी हमारी टीमें हैं, हम उनको स्पॉन्सर लेके देंगे। फिर हमने एक और चीज़ डाली कि लोग खुद स्पॉन्सर लें, यार देखें हम मेरे ही तो नहीं ना
3: जी,
15: आप खुद भी, तो बच्चों ने खुद भी लेने शुरू कर दिए, इससे एक स्पॉन्सर का चला। फिर हमने कोशिश की कि हमें काउंसिल की तरफ से या बड़ी जो बड़े बड़े बिजनेसमैन हैं वो हमारी लीग को भी स्पॉन्सर करें, क्योंकि लीग के अखराजात में जो आपने गिना है कि हमें प्राइज मनी देनी पड़ती है, हमें इनामात देने पड़ते हैं, बॉल लेने होते हैं, मुख्तलिफ मिसाल बच्चों को खाने के लिए पानी, ये वो सब कुछ करना पड़ता है, तो उसके लिए भी फिर लोगों ने हमारी यानी कि हमें स्पॉन्सर दिए। अब एक हम वो लीग के लिए स्पॉन्सर लेने लगे, फिर ऐसा नेक्स्ट ऐसा हुआ कि अब माशाल्लाह सारी टीमें, चूंकि शहर के अंदर आशनाई आ गई, वाकफियत आ गई, कुछ इल्म न्यूज़ की वजह से भी लोग वो अखबार को भी पढ़ते, देखते भी क्रिकेट लीग चल रही है और क्रिकेट की टीमें चल रही हैं, तो कैप्टन भी जाके बात करते, तो सब एक दूसरे के रिश्तेदार वाकिफ भी हैं, तो सबको ना फिर हर टीम को स्पॉन्सर मिल गया, और एक एक नहीं चार चार स्पॉन्सर मिल गए, यानी कि टीमों को। फिर इसके बाद अल्लाह का एक और कर्म हुआ, शुक्र हुआ कि फिर हमें कुछ YCB ECB की तरफ से कोई फंडिंग आनी शुरू हो गई और फिर हमने वो टीमों को दी, टीमों की और हेल्प होनी शुरू हो गई, तो इस तरीके से ये सिलसिला चलता आ रहा है। तो अभी भी जो ये सारा सिलसिला इसी तरीके से चल रहा है कि हर टीम जो है अपने तौर पर भी स्पॉन्सर लेती है, अगर हमें कोई स्पॉन्सर की ऑफर आती है तो हम उन टीमों को ऑफर करते हैं कि यहाँ यहाँ से आप फंडिंग अप्लाई करें और आपको मिल जाएगी, और हमारी लीग के पास अगर कोई पैसे आते हैं तो हम वो कोशिश करते हैं कि तकसीम बराबर कर दिए जाएँ, या उनके जो प्राइज़ मनी है उसमें इजाफा कर दिया जाए, या वो दिए जाएँ, या अपने इनामात दिए जाएँ, तो उस तरफ हम लेके जाते हैं। तो बहरहाल इसमें कोई बंदा हम में से पैसा नहीं कमाता, लेकिन जब बहुत से लोगों ने देखा कि यार ये तो इतने इनामात दे रहे हैं, इतने पैसे आ रहे हैं, ये पता नहीं खा रहे हैं या पी रहे हैं, ये मीटिंग करते हैं तो चाय पी रहे होते हैं, ये कर रहे होते हैं, तो वो उन्होंने फिर कहा कि हमें प्रॉफिट कमाना चाहिए। तो प्रॉफिट कमाने जो निकले हैं बेचारे, कमा तो नहीं सके लेकिन अब ना भाग सकते हैं, वो कहते हैं ना कि भाई अब कंबल को मैं तो छोड़ता हूँ, कंबल मुझे नहीं छोड़ता। तो ऐसी सिचुएशन में भी हमने देखे हैं लोग भी आ जाते हैं कि भाई यार प्रॉफिट नहीं हो रहा, तो अब मिसाल के तौर पे अगर पूरा बंदा सीज़न के 6 महीने काम करे और उसको 100-200 पाउंड बचे तो कौन करेगा
14: जी जी जी।
15: तो उस 100-200 के लिए या 500 के लिए अगर कोई काम करता है तो उसकी अपनी मर्जी है, लेकिन हमारी लीग में ये था कि हमारी जितनी भी बचत होगी जो भी होगा हम अपने खिलाड़ियों को तकसीम करेंगे और आसान तरीके से इन्हीं बच्चों पे। अब माशाल्लाह बेहतरीन तरीके से चल रहे हैं और अल्लाह का लाख लाख शुक्र है कि काउंसिल से लेके हर इदारा जो है अलामा इकबाल संडे क्रिकेट लीग को प्रमोट भी करता है, इज्जत भी करता है, साथ भी चलता है, मदद भी करता है, जहां हम बुलाते हैं आता है। और इसी तरीके से हमारे जो बिजनेसमैन हैं, मैं खसूसन इस वक्त इमरान ने इस्तीफा जो इमरान डाइनर है
14: लंडन
15: रोड, तो और विकर में भी उनकी है, तो इस साल हमारे वो स्पॉन्सर थे, हमारे पिछले सालों में बहुत स्पॉन्सर रहे हैं, मैं सबके नाम जानता हूँ, एक एक हर साल को बता सकता हूँ कि कौन कौन किस साल हमें मदद करता रहा। एलिसन लॉ ने काफ़ी मदद की है, वास्को ब्राउन मदद करते रहे हैं, तो इस तरीके से काफी सारे जो हमारे हैं पुराने साथी हमारे मदद करते रहे और कर रहे हैं, अभी भी कर रहे हैं। हम सब स्पॉन्सर का मैं शुक्रिया अदा करना चाहता हूं, ख्वा किसी ने थोड़ा स्पॉन्सर किया, ज्यादा स्पॉन्सर किया, मैं सबका मशकूर हूं, और इंशाल्लाह हम इकट्ठे रहेंगे और आइंदा भी वो स्पॉन्सर करेंगे और हम लेते रहेंगे स्पॉन्सर।
14: शाह साहब, जो क्रिकेट बॉल होते हैं यहाँ से खरीदते हैं, बाहर से आते हैं, किट टीम का अपना होता है?
15: उसमें भी मैं इसमें भी मोहम्मद अली भाई ये बताना चाह रहा हूँ कि चूँकि मेरा पाकिस्तान से ताल्लुक़ है, सियालकोट में भी वाकफियत, दोस्ती, रिश्तेदारी सारा कुछ था, हम पाकिस्तान से सामान मंगा सकता था मैं, लेकिन मेरा एक यानी कि वो जो अपनी सेल्फ रिस्पेक्ट होती है ना उसको मद्देनज़र रखना होता है। मैं पाकिस्तान से बाल मंगाऊँ, मुझे कोई कहे कि शाह साहब पैसे बना रहे हैं, ये बाल अच्छा नहीं आया, तो मैंने कभी ये रिस्क लिया ही नहीं।
14: अच्छा
15: ना, मैं यहाँ राजेश के बाल लेते रहे हैं, हम पाकिस्तान से ताहिर नवाज ने कभी बाल ला के हमें दिए हैं या कहीं से भी आए हैं, मैं इस रिस्पांसिबिलिटी को अपने सर नहीं आने देता। लेकिन ये है कि बाल जो है हम लेते हैं यहीं से लेते हैं, मोस्टली हमारे बाल जो हैं राजेश से हमने लिए हैं, मुख्तलिफ और कंपनी से भी लिए हैं, लेकिन हम बाल को कैप्टन के सामने पेश करते हैं, कैप्टन पसंद करते हैं और फिर वही पैसे भी देते हैं क्योंकि पैसे उनके पास आते हैं, तो वो कुछ सब्ज़ इकट्ठे करते हैं खिलाड़ियों से, कुछ उनको स्पॉन्सर मिल जाते हैं, लेकिन कैप्टन का एक बड़ी ड्यूटी होती है कि बेचारे पैसे भी इकट्ठे करते हैं, फ़ोन करके खिलाड़ियों को बुलाते भी हैं, फिर पैसे हमें भी देते हैं, फिर यानी कि सब ख्याल रखते हैं, इंश्योरेंस भी करवाते हैं, सब कुछ जो कैप्टन की जो जिम्मेदारी, मैं तमाम कैप्टन का भी शुक्रिया अदा करता हूँ, ये एक अच्छी रिस्पॉन्सिबिलिटी है और वो बेहतरीन तरीके से निभाते हैं, और मेरा ख्याल है कि खिलाड़ी उनकी मदद करते हैं और उनको मदद करनी चाहिए और उनका साथ देना चाहिए कैप्टन्स का।
14: शाह साहब, आपने पहले एक शुरू में एक जुमला कहा कि सिर्फ वो खिलाड़ी नहीं, उनका पूरा ख़ानदान साथ चल रहा है, नहीं पूरी फैमिली चल रही है। मसलन अगर एक प्लेयर है वो खेलता है, वो 8 घंटे वहाँ से दूर अपने घर से अपनी मसरूफियात से वो शाम को या वीकेंड ही टाइम होता है फैमिली के साथ गुजारना, जिन्होंने काम करना है वो भी करना होता है, अर्ली जागना भी पड़ता है, बड़ी कुर्बानी है, लेकिन उसके साथ एक पैशन भी है कि नहीं, उनके अंदर एक जज्बा है कि क्रिकेट खेलने का।
15: जहाँ तक मोहम्मदी भाई ये बात है कि पूरा घर कैसे इन्वॉल्व होता है, देखें जब बच्चा किट पहन के निकलता है ना तो किट गंदी हो जाती है, माँ बाप बहनें भाई धोते हैं, उसके ऊपर लिखा होता है कि मिसाल के तौर पर इल्म न्यूज़ की तरफ से है या इमरान डाइनर की तरफ से है या कोई स्पॉन्सर आया हुआ है, किसी का भी स्पॉन्सर है या पीएमसी का स्पॉन्सर, कोई भी स्पॉन्सर हो, तो वो पूरा ख़ानदान पूरी किट देखता है कि अच्छा ये वहाँ बच्चा जाता है। तो मैं अक्सर बिजनेसमैन को कहता हूँ कि आपकी जो पब्लिसिटी है ना, सिर्फ ये मिसाल खिलाड़ी तो 11 होते हैं तो 11
14: से निकलने से शुरू,
15: ये तो मिसाल के तौर पर हमारे पास 1000 अगर खेल रहा है या 500 बंदा खेल रहा है तो 500 घरों में जा रही है तो 5000 बंदे देख रहे हैं ना कि भाई शर्ट के ऊपर क्या लिखा हुआ है, कौन कौन सा बिजनेस है, कैसे कैसे चल रहा है। तो ये तो एक बड़ी पब्लिसिटी होती है और उसमें आपकी भी इज्जत होती है, रिस्पेक्ट होती है, हमारी भी होती है कि जब लोग कहते हैं अच्छा कौन सी लीग में खेलते हो, कहाँ खेलते हो। तो ये एक अल्लाह की तरफ से देखें कितना खूबसूरत निज़ाम है और यही हमें जोड़ के रखता है, यही एक दूसरे से मोहब्बत का ज़रिया बनता है। और फिर जो जब 11 खिलाड़ी इकट्ठे होते हैं फिर उनकी दोस्तियां हो जाती हैं, फिर मिजाज होते हैं। अगर कोई गलत करता है तो लोग उसको यानी कि कहते हैं कि यार ये नहीं करो वो नहीं करो, जैसे हमने कहा कि पहले थोड़ी सी लैंग्वेज जो थोड़ी सी इस्तेमाल करते थे रफ लैंग्वेज, तो अब माशाल्लाह बेहतरीन तरीके से। और मैं आपको ये भी बताऊँ कि हम प्रोग्राम उर्दू में कर रहे हैं, इंग्लिश माहौल में होता है, तो अब काफ़ी लड़के बल्कि कई बंदों ने कहा कि शाह साहब हमने आपसे उर्दू सीख ली है।
14: माशाल्लाह,
15: यकीन करेंगे मैं कम से कम 10 आदमियों के नाम गिन के बता सकता हूँ कि शाह साहब हमने उर्दू सीख ली है और उर्दू बोलने में बड़ा मजा आता है। तो सब ये है कि हमने लैंग्वेज को प्रमोट किया, हमने अपने कल्चर को प्रमोट किया, हमने अपने पाकिस्तान को प्रमोट किया, अपनी क्रिकेट को प्रमोट किया, अपने बिजनेसेस को प्रमोट किया, यानी कि ये हर तरीके से यानी कि पाकिस्तान का नाम हमने कम अज़ कम यानी कि जितना एक हम कर सकते थे उसको उर्फ आम में किया है।
14: बेशक शाह साहब, यहाँ शेफील्ड में, रोदरम में कितनी लीग चल रही हैं
15: जी इस वक्त? जो मेरे इल्म में हैं वो तो 3-4 लीग का है तज़किरा किया जा सकता है। वो भी लीग्स जो हैं जितनी भी बनी हैं वो अलामा इकबाल संडे क्रिकेट लीग के बाद बनी हैं और ये हमारे ही खिलाड़ियों ने बनाई हैं।
14: जी
15: मसलन मैं तायर नवाज़ जो RSL चला रहे हैं माशाल्लाह बहुत खूबसूरत चल रही है और उनकी टीमें हम अलमैदी में शुरू से खेल रहे हैं। अलमैदी को जिताने में 5 दफ़ा यानी कि अलमैदी ने विन किया है, सेंसे ने मेरा ख्याल 3 दफ़ा 4 दफ़ा या 3 दफ़ा मुझे सही याद नहीं है कितने, यानी कि मुख्तलिफ हर एक टीम ने किया तो वो उन्होंने बनाई है। इसी तरह एक इरफान साहब हैं उन्होंने बनाई है तो वो भी हमारी लीग में खेलते रहे, उनके भाई अनवार साहब भी लीग में खेलते रहे और बड़े अच्छे यानी कि कई साल खेलते रहे। हाँ ये सारी जितने भी हैं ना उन्होंने जो शुरू किए हैं इसी से शुरू की हैं। इसी तरीके से हमारे ना सिर्फ लीग में हमारी कमेटी के लोग यानी कि जो हैं कमेटी में रहे हैं तो वो उन्होंने मिसाल शाहिद भाई ने अगर एक ग्राउंड लिया है तो वो भी हमारी कमेटी से अलामा इकबाल संडे क्रिकेट लीग से निकल के आगे निकले हैं। इसी तरह नज़ाकत हैं तो वो भी अगर अफराज साहब हैं तो वो भी यानी कि जितने भी खिलाड़ी हैं वो इसी लीग का इन टीमों का हिस्सा थे और हम उनका हिस्सा हैं और हमेशा रहेंगे, कोई मसला नहीं है।
14: बेशक हम सब ये कुछ खतरे ये बात अच्छी भी है क्योंकि बाज़ वक़्त हम समझते हैं जो यहाँ आते हैं यही हैं, अगर रोदम को देखा जाए और इलाकों में देखा जाए ये जितने नौजवान जो बच्चे हैं ये सड़कों से उतार के आप उनको ग्राउंड में ले आते हैं, एक दिन जो नहीं वो संडे को नहीं वहाँ खेल रहे हैं, तो बजाय कि अगर किसी और जगह हो तो फिर उनकी जहन उनकी मसरूफियात और होनी शुरू हो जाए। तो बाज़ वक़्त ये क्राइम रेशियोज़ वगैरह, तो मैं ये नहीं कहता कि हमारे बच्चे जो जो खेलते हैं या जो नौजवान खेलते हैं वो सारे इस किस्म की उनकी आदत है, लेकिन मैं समझता हूँ कि जितनी देर आप इन चीज़ों से दूर रहेंगे तो जिन लोगों के साथ मिलेंगे बैठेंगे अच्छा एक रंग होता है। तो इसका एक बड़ा कंट्रीब्यूशन है सब लीग्स का कि नौजवानों को किसी और जगह मसरूफ किया हुआ है बजाय के सड़कों के कोनों पे इस जगह पे।
15: हाँ जी, इसमें तो बेशक कोई शक ही नहीं है कि साफ ज़ाहिर है कि जब आदमी को फुर्सत मिलती है, चलें इस बात में एक और भी बात करें, तन्हाई जो है ना बड़ी मुश्किल होती है, तन्हा इंसान को नहीं रहना चाहिए, तन्हाई जो है ना वो इंसान को गुनाह की तरफ ले जाती है। ये एक बड़ी बड़े लोगों की बड़ी बातों में से एक बात है कि तन्हा हमेशा किसी के साथ रहें और जब आपके दोस्त अच्छे होंगे, हज़रत अली अलैहि सलाम का कॉल लेते हैं कि इंसान अपने दोस्तों से पहचाना जाता है। ये क्रिकेट के ग्राउंड में लोगों को लाना, वहाँ 6-8-10 घंटे खिलाना, फिर उसकी प्रिपरेशन करना, उसके लिए इंतज़ाम करना बेहतरीन तरीके से, अच्छा फिर पे करना, फिर अपनी ड्यूटी को समझ के खेलना, फिर एक दूसरे के ऊपर नज़र रखना, फिर सीखना सिखाना, ये एक बेहतरीन अमल है जो स्कूल की मेरा ख्याल 100 क्लासों में انسان علم حاصل کرتا ہے وہ عملی میدان میں ایک گھنٹے میں آدمی سیکھ لیتا ہے
14: بالکل.
15: تو یہ جو ہوتا ہے نا عمل کے میدان میں جب ہم لے کے آتے ہیں تو وہاں جو ابھی آپ تھوڑی سی ہم پہلے بات کر رہے تھے گرما گرمی ہو جاتی ہے. وہ گرما گرمی تو سکھاتی ہے کہ تم غلط تھے, میں صحیح تھا تم غلط تھے. تو اس گرما گرمی کا جب وہ گرمی ٹھنڈی پڑتی ہے, سلو ہو جاتی ہے, یعنی کہ وہ ہیٹ آف دی مومنٹ ختم ہوتی ہے, تو پھر آدمی کے اندر عقل اور شعور اور ذمہ داری مزید جاگتی ہے. پھر آدمی کے اندر ایک معذرت کا جذبہ جاگتا ہے کہ میں معافی مانگتا ہوں, میں معذرت کرتا ہوں, یہ میری غلطی ہے. وہ جب تسلیم کرتا ہے آدمی, وہ یقین کریں وہ اس سے ہزار درجے بہتر ہے جو جواز پیش کرتا ہے, ضد کرتا ہے. حالانکہ گرو نے, میں ایک مثال آگے دینے کے لیے کہ سوری کا لفظ اتنا عام کر دیا ہے کہ جو بھی ہے سوری ایک سیکنڈ سے پہلے سوری کر لیتے ہیں. یقین کریں کہ یہ اتنی بڑی فن تھی, یہ اتنا بڑا علم تھا, یہ اتنا بڑا خزانہ تھا جس کو مسلمانوں سے دور کر دیا گیا. آپ کسی کو کہیں نا کہ مجھ سے معذرت کریں, معاف, اس سے سوری کر لیں, تو ہمارے اندر فوراً کیوں میں سوری کروں,
14: یہ تو انا کا مسئلہ,
15: انا کا مسئلہ, ضد کا مسئلہ. تو یہ کم از کم گراؤنڈ کی بات ہو رہی ہے. تو گراؤنڈ کے اندر جب بچہ ایک دفعہ ہو جاتا ہے, ہیٹ آف دی مومنٹ ہوتی ہے, ٹائم کے اوپر گرمی سردی ہو جاتی ہے, تو جب وہ انسان اس گرمی سردی سے نکلتا ہے تو جب ہم کہتے ہیں یار اس سے معذرت کرو, یا بلکہ آپ کو بتاؤں میرے ایک دوست ایسے ہیں کہ یقین کریں بڑے ماشاءاللہ جذباتی غصے والے, تو جتنی دفعہ میں نے ان کو کہا کہ تم سوری کرو تو یقین کریں, میں قسم کھا کہتا ہوں, نصیر نام ہے ان کا, میں نام بھی لے دیتا ہوں, تو انہوں نے کہا شاہ صاحب کوئی مسئلہ نہیں میں سوری کر لیتا ہوں. تو یقین کریں کہ جب ایسے شخصیات ہمارے ساتھ ہوں, یعنی کہ پیار محبت سے ہماری بات مانیں, عزت کریں, ہمارے ساتھ چلیں, تو ہمیں, ہم کیسے ان کو, یعنی کہ کہہ سکتے ہیں کہ مثال کے طور پہ ہم ان کی ہیلپ نہیں کریں گے, ہم ان کا ساتھ نہیں دیں گے. ہاں جہاں وہ کہتے ہیں, جیسے وہ کہتے ہیں, ہم ان کے ساتھ چلتے ہیں, ان کی مدد کرتے ہیں اور انہی کے لیے گراؤنڈ سجاتے ہیں اور کوشش کرتے ہیں کہ زیادہ سے زیادہ ہم اپنی طرف سے جو بہترین ماحول ان کو دے سکیں, کھیلنے کا, گراؤنڈز کا, ایٹماسفیئر, امپائرز, سارا نظام اور رولز اینڈ ریگولیشن کو مد نظر رکھتے ہوئے ہم چلیں.
14: تو رولز اینڈ ریگولیشن کی بات چل رہی ہے. آج ہمارے ساتھ ہمارے اسٹوڈیو میں موجود ہیں فیاض حسین شاہ صاحب, سعید فیاض حسین شاہ صاحب. ماشاء اللہ بڑی پیاری گفتگو چل رہی ہے. ابھی تو ہم نے ذکر جو کیا ہے وہ کرکٹ کے حوالے سے, کیونکہ اگر شیفرڈ میں اور چیزیں بھی بے شمار ہیں ان پہ باتیں ہوں گی, لیکن ان کی جو پہچان ہے وہ کرکٹ کے ساتھ بہت ہی زیادہ ہے. ایز اے چیئر پرسن آف علامہ اقبال سنڈے لیگ, ماشاء اللہ پچھلے 20 برس سے آپ ایز اے چیئر پرسن ہر کر رہے ہو, سب ساتھیوں کو ساتھ چلاتے ہیں, ایک دوسرے پہ اعتماد ہے, محبت ہے. تو مجھے یقین ہے کہ اگلے جو 20-30 سال ہوں گے اللہ تعالیٰ آپ کو صحت یاب رکھے اور اس لیگ کو آگے لے کے ہم نے چلنا ہے. تو کیسے لے کے چلیں گے آپ, جتنے جو اس وقت سامعین سن رہے ہیں آپ نے بھی اس کا حصہ بننا ہے. ابھی ملیں گے اس بریک کے بعد, کہ بریک کے بعد سوچیں گے کہ ہم نے کیسے یہ سفر آگرہ طے کرنا ہے. پھر ملتے ہیں ابھی اس بریک کے بعد.
4: To make a difference in your community, join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
6: سنیے سنیے سنیے, پارل بیکرز نے شیفیلڈ میں دھوم مچا دی, یعنی رنگا رنگ مٹھائیوں کی دکان سجا دی. گلاب جامن, لڈو, رس ملائی, فلودا, حلوہ پوری,
10: سموسا چاٹ, نمک پاری, جلیبی, گاجر حلوہ, ہر قسم کی کیک اور مٹھائی جو سب کو پسند آئی.
6: لذیذ چکن پیسٹری, لیمب پیسٹری, سینڈوچ, چکن پنینی, دہی بلے اور کباب, سب کچھ ہی لاجواب. پارل بیکرز, 640 Stanyford Road, شیفیلڈ, S94LP, ٹیلیفون 0114296092. پارل بیکرز.
16: Getting married or know someone who is? Make your big day unforgettable with Diamond Wedding Services. From breathtaking floral decor to elegant stages, centerpieces and stunning walkways, we design every detail to perfection. However you imagine your dream wedding, our team can bring it to life. So relax, celebrate and let Diamond Wedding Services handle the magic. Call 077-680-47693 and follow us on Instagram and TikTok at Diamond Wedding Services. Your dream, beautifully designed.
17: You're listening to Link FM.
9: Sheffield's very own community radio station.
18: Link FM.
19: Would you like to gain experience whilst building up your CV? Link FM is looking for admin workers, graphic designers, researchers, producers, editors and presenters. Do you think you have an idea? Contact the office on 0114 261 8182.
20: Would you like some house music?

0: आरिफ साहब खुश आमदेद कहते हैं, आज पहली बार आप तशरीफ लाए, बहुत अच्छा लग रहा है आपकी आवाज़ सुन के, खुश आमदेद आपको।
1: थैंक यू सो मच। आप कैसे हैं? पहले तो आपका बहुत शुक्रिया कि आपने इनवाइट किया यहाँ पे, और थैंक यू सो मच।
2: हमें ऐसे ही खूबसूरत चेहरों की आवाजों की जरूरत होती है, और ये प्लेटफॉर्म हम सब के लिए है, और एहसन साहब का बहुत बहुत शुक्रिया कि जो हम लोगों को जो है वो यहाँ पे लेके आते हैं और हमारी आवाज पूरी दुनिया में जो है वो पहुँचाते हैं। शुक्रिया अदा करते हैं।
0: खुश आमदीद, वेलकम
1: सर। मजहर बुखारी जी के साथ बैठता हूँ और उनकी ब्लॉग के ऊपर भी, जो के मैनचेस्टर डीएम मेरा ख्याल उनका
0: जी जी हमारे बहुत अच्छे दोस्त हमारे साथ थी जनाब मदर बुखारी साहब। जी जी,
1: गुड फ्रेंड ऑफ माइंड, माशाल्लाह ग्रेट जर्नलिस्ट, और माशाल्लाह उनको अल्लाह ताला जज़ा दे, वो हमें बिठा लेते हैं कभी कभी साथ।
0: जी जी
1: सलामत रहें।
0: जी जी
1: आप चाय रखें।
0: जी जी जी जी, हीर पहले आप सुनाएंगी या पहले आरिफ साहब से हम सुनेंगे?
2: नहीं, मैं आरिफ साहब से कहूं कि
0: हाँ, जी जी यही पहले आरिफ साहब आप इब्तिदा कीजिए।
1: चले मैं दो इशार और उसके बाद एक अपनी गजल तो नहीं, लेकिन मुझे मुबारक सिद्दीकी को पढ़ना बड़ा अच्छा लगता है।
0: अच्छा लिखते हैं मुबारक जी।
1: हाँ, पहले दो इशार आपकी नजर के
3: फ्रांस और यूरोप भर में इंतहाई।
0: जी जी, आवाज जिनकी है इन्हें म्यूट कर दीजिए प्लीज।
2: हाँ जी, हाँ जी,
1: अरे यूसुफ भाई मेरे उस्ताद मोहतरम आ गए हैं यहाँ पे।
0: जी जी,
1: नाम तो है यूसुफ भाई, अस्सलाम वालेकुम। मैंने इनको शेयर किया था।
0: अच्छा अच्छा,
1: चलें वेलकम
2: कहते हैं,
1: खुश
2: आमदीद कहते हैं जी यूसुफ
1: भाई। यूसुफ भाई वो लोग हैं जिन्होंने तारिक अजीज के साथ काम किया,
0: पाकिस्तान बहुत बड़े नाम,
1: पाकिस्तान बहुत बड़ा नाम, यूसुफ भाई उन लोगों में से है। ठीक है, इनसे हमें बहुत कुछ सीखने का मौका मिलता है।
0: जी जी,
1: और इनको भी आप सुनेंगे, इनकी आवाज तो क्या कहने, हम तो कुछ भी नहीं
2: है। यूसुफ साहब आपकी तशरीफ आवरी का हम शुक्रिया अदा करते हैं, आपने टाइम निकाला, आप यहाँ पे आए,
3: बहुत शुक्रिया बेटा।
0: जी जी,
3: बहुत शुक्रिया।
1: चले यूसुफ भाई, मैं दो इशार और फिर एक मुबारक लिखी का कलाम सुनना चाहूंगा इस रेडियो के ऊपर। यही इन्हें इन्वाइट किया इस चैनल के ऊपर के तेरे दलाइल बजा है, लेकिन जहाँ पे लहजे खराब होंगे वहाँ मोहब्बत की मौत होगी, वहाँ पे रिश्ते खराब
0: होंगे। बहुत हो, बहुत हो।
1: तुम्हारा लहजा तुम्हारे मुंह पे मैं मार सकता हूँ यार, लेकिन मैं गंदे पानी पे पाँव डालूं तो अपने कपड़े खराब।
0: क्या कहने, क्या कहने, बहुत हो, बहुत हो।
1: मुबारक सिद्दीकी जी लिखता है कि ये दुनिया है यहाँ पर दास्ताने मार देती हैं,
0: ये दुनिया है यहाँ पे दास्ताने मार देती हैं,
1: यहाँ रस्मों रिवाजों की चट्टाने
0: मार देती हैं। बहुत खूब, बहुत खूब।
1: यही परदेश में बैठे हुए एक दिन ख्याल आया, परतों को बहुत लंबी उड़ाने
0: मार देती हैं। बहुत खूब, बहुत खूब।
1: तेरी आंखों की मस्ती देख कर आवाज की याद आई, वो कहता था शराबों की दुकानें
0: मार देती हैं। बहुत खूब, बहुत खूब।
1: कई गैरों के मीठे बोल सुनकर जान पड़ती है, कई अपनों की जहरीली जुबानें मार देती हैं।
0: बहुत खूब।
1: मुझे मरते हुए कहने लगी हवा की एक बेटी, यहाँ रिश्ते निभाने की थकाने
0: मार देती हैं। बहुत अच्छे, बहुत अच्छे।
1: सब बेटियों की नजर के यहाँ बेटे ही होते हैं हकीकी प्यार के वारिस,
0: यहाँ बेटे ही होते हैं हकीकी प्यार के वारिस। बहुत खूब।
1: यहाँ बेटे ही होते हैं हकीकी प्यार के वारिस, अगर छह बेटियां खिदमत में जाने
0: मार देती हैं। क्या ही खूबसूरत शेर है, फिर से पढ़िएगा। वाह वाह वाह वाह।
1: यहाँ बेटे ही होते हैं
0: हकीकी प्यार के वारिस,
1: अगर छह बेटियां खिदमत में जाने
0: मार देती हैं। मुझे इससे बशीर बद्र का वो शेर याद आ जाता है कि वो खार है ना फूल जहां तितलियां ना हूं, वो खार है ना फूल जहां तितलियां ना हूं, वो घर भी कोई घर है जहां बच्चियां ना हूं।
1: बच्चियां ना हो, क्या कहने। इसका मकता मुबारक ने लिखा है कि मुबारक एक तो मौजू तुम्हारे जान लेवा है।
0: हाँ हाँ,
1: मुबारक एक तो मौजू
0: तुम्हारे जान लेवा है,
1: फिर इस पर दर्द से लबरेज ताने
0: मार देती हैं। बहुत खूब, बहुत
1: दुनिया है यहाँ पर दास्ताने
0: मार देती हैं।
1: اجازت ہیں تو آپ نے ایک غزل سنا کے تو
0: عنایت کیجیے, عنایت کیجیے.
1: کس بات پر؟
0: جی
1: کہ یہ جو دوستوں کے بارے میں لکھا تھا کہ وقت آنے پہ جو اوقات دکھا دیتے ہیں,
0: وقت آنے پہ جو اوقات دکھا دیتے ہیں, واہ واہ.
1: یا یار ایسے بھی ہیں یاروں کو دھگا دیتے ہیں,
0: بہت خوب بہت خوب.
1: ان کی مسکان پہ صدقے بھی دیے جائیں تو
0: ہاں ہاں
1: اپنے پیاروں کو عزیزوں کو رلا دیتے ہیں,
0: بہت خوب بہت خوب.
1: ہم پہ کوئی جوگر کر کے بھروسہ دیکھے, ہم وفاؤں کے عفظ جان لٹا دیتے ہیں.
0: کیا کہنے کیا کہنے, کہتے ہیں نا کہ میرے اخلاق سے وہ واقف تھا بہت, میرے اخلاق سے وہ واقف تھا بہت, میرا سر مانگ لیا بن کے سوالی اس نے.
1: ارے کیا کہنے کیا کہنے, روشنی جن پہ لٹاتے ہیں زمانے بھر کی, پھر وہی یار چراغوں کو بجھا دیتے ہیں.
0: بہت خوب بہت خوب.
1: بد زبانی پہ اگر یار اتر آئیں تو,
0: بد زبانی پہ اگر یار اتر آئیں تو
1: زخم تلوار سے بھی تیز لگا دیتے ہیں.
0: ہاں ہاں ہاں, کہتے ہیں نا کہ میں دشمنوں کے ستم حرف حرف لکھوں گا, میں دشمنوں کے ستم حرف حرف لکھوں گا, مگر وہ کیسے لکھوں دکھ جو بھائی دیتے ہیں.
1: ارے کیا کہنے کیا کہنے, حال دل جن کو سناتے ہیں سمجھ کر اپنا,
0: حال دل جن کو سناتے ہیں سمجھ کر اپنا,
1: اور بھروسے کی کڑی ہم کو سزا
0: سزا دیتے ہیں. بہت خوب.
1: ایسے لوگوں سے تو عارف جی ہے دوری بہتر.
0: ہاں ہاں, ایسے لوگوں سے تو عارف جی ہے دوری بہتر,
1: جو کہ یاری کے تقدس کو بھلا
0: دیتے, بھلا دیتے ہیں. بہت خوب عارف صاحب, کیا کہنے, بڑی خوبصورت غزل آپ نے سنائی. سلامت رہیے, خوش رہیے, بہت شکریہ. جی ہیر
2: جی, خوبصورت کلام عارف صاحب, ہمیشہ کی طرح سلامت رہیے, اور بہت شکریہ آپ کی تشریف آوری کا. تو ابھی آپ لوگوں کی اجازت سے میں کچھ
0: پڑھوں. جی جی جی, عنایت کیجیے.
2: کہتے ہیں کہ دنیائے غم کو زیر و زبر کر سکے تو کر, دنیائے غم کو زیر و زبر کر سکے تو کر, رحمت کی مجھ پہ ایک نظر
0: کر سکے تو کر. بہت اچھا ہے, کیا کہنے واہ.
2: اے دل تو ایسی آہ اگر کر سکے
0: تو کر, واہ.
2: اے دل تو ایسی آہ اگر کر سکے تو کر, دنیا ادھر کی آج ادھر کر سکے تو کر.
0: بہت خوب بہت خوب, کیا کہنے.
2: اے آہ برق ریز تجھے روکتا کون ہے, اے آہ برق ریز تجھے روکتا ہے کون, اس بے خبر کو میری خبر کر سکے
0: کر سکے کر. واہ واہ, بہت
2: مشہور ہے کہ, مشہور ہے کہ عشق کی راہیں ہیں
0: خوفناک,
2: مشہور ہے کہ عشق کی راہیں ہیں خوفناک, ہمت سے پہلے پوچھ سفر
0: کر سکے تو کر. کیا کہنے, بہت خوب بہت خوب.
2: عارض ہے تیرے زلفیں بھی تیری کسی سے کیا, عارض ہے تیرے زلفیں بھی تیری کسی سے کیا, ایک جا پہ جمع شام و سحر
0: کر سکے تو کر. بہت خوب بہت خوب.
2: ناداں حدیث عشق کے معنی کچھ اور ہیں, ناداں حدیث عشق کے معنی
0: کچھ اور ہیں,
2: قابو میں دل کو اپنے
0: اگر کر سکے تو کر. خوبصورت دنیا, واہ واہ, بہت خوب بہت خوب.
2: اے آپ تو ہی حوصلہ اپنا نکال لے,
0: اے آہ تو ہی حوصلہ,
2: تو ہی حوصلہ
0: اپنا نکال لے,
2: اس سنگ دل کے دل پہ
0: اثر کر سکے تو کر. بہت اچھے بہت اچھے, کیا کہنے. سنا بتائیے کیا, کیسی غزل ہے ان کی, سنا سن رہی ہیں آپ؟ میرے اس وقت سنا بھی ہمارے ساتھ موجود ہے.
2: جی جی جی جی, خوش آمدید سنا, شکر ہے آپ آ گئی ہیں.
0: لیکن آج ان کی صحت اچھی نہیں ہے, تو دعا کیجیے اللہ پاک نے صحت
4: دے. مجھے نظر لگ گئی ہے
2: لائف کے,
0: یہ تو ہوتا ہے نا.
4: وہ کہتے تھے کہ فوٹیجر ریڈیو کو چار چاند لگا دیا اس نے اور وہ مجھے نظر لگ گئی.
0: بس اللہ پاک آپ کو نظر بات سے بچائے.
2: لاسٹ ٹو لائن سے کہتے ہیں کہ عالم جہاں نے عشق کے دشواریاں نہ پوچھ, عالم جہان عشق کی دشواریاں نہ پوچھ, دل کو جو رازدار جگر
0: کر سکے تو
2: کر.
0: بہت خوب,
2: بہت شکریہ آپ کی سماعت,
0: بہت ہی خوبصورت, ہمیشہ کی طرح آج بھی آپ کا انتخاب بہت اچھا تھا, کیا کہیں. جی جی, اور ہمارے پاس چار منٹس ہیں, اگر آپ کے ساتھ کچھ اور ساتھی ہیں تو آپ لے لیجیے.
1: یوسف بھائی کو,
2: جی یوسف سر کا ہم خوش آمدید کہتے ہیں. یوسف سر آپ آ جائیے اور کچھ کلام. آپ
0: مجھے ان کے آنے سے پہلے اگر ایک شعر میں سنا دوں تو بہت اچھا لگے گا, اس میں ان کا نام بھی موجود ہے. کہ جچتے بھی تو کیا چشمے خریدار میں طاہر, جچتے بھی تو کیا چشمے خریدار میں طاہر, ہم کون سے یوسف تھے جو بازار میں آئے.
2: ارے واہ کیا کہنے ہیں, بہت خوب جی.
0: جناب خوش آمدید.
5: بہت شکریہ جی عزت افزائی کا.
0: خوش آمدید, ویلکم.
5: ایک نظم ویسے ہی فیس بک سکرول کر رہا تھا تو وہاں میں نظر آ گئی.
0: جی جی عنایت کیجیے,
5: پہلی دفعہ ہی پڑھنے لگا ہوں ان شاعرہ کا نام شاعر کرنے.
0: جی جی,
5: اینی ہاؤ سماعتوں کی نظر
0: عنایت.
5: اے میرے نظم کے شاعر, یہ تیری نظم بھی اب ہجری کی تمہید کیسی ہے. وفا کی بات پہ لہجہ تیرا پہلو بدلتا ہے, تیرے چہرے کا رنگ و زیاری ہے, بس ایک برہا کی کھاری ہے جسے سر پر اٹھائے ہے جو آنکھوں میں سمائی ہے. بہاروں کے رویے درد کے عنوان کہتے ہیں, قصے سناتے ہیں دیوان لکھتے ہیں, گٹائیں بین کرتی ہیں تیرے الفاظ روتے ہیں, جو شیشے کے کھلونے جیسے خوابوں کے یہ ٹکڑے ہیں, یہ آنکھوں پہ گرا ہے اور پھر یہ لذت گریا سے آ رہی ہے. تیرے رستے میں بس دکھ پڑا ہوا ہے, اندھیرے غار میں اور روشنی مفقود ہے جن میں. اے میرے نظم گو شاعر, کہانی جب تلک انجام سے دوچار ہوتی ہے, بہت سے پھول کھلتے ہیں, کئی موسم بدلتے ہیں, بہت سے لوگ ملتے ہیں,
0: بہت
5: مل کر بچھڑتے ہیں, سمے کا کھیل ہے اس میں, بہاؤ چلتا رہتا ہے, پڑاؤ جلتا رہتا ہے,
0: بہت
5: کسی کو ایک لمحے کی مہلت نہیں ملتی, یہاں ہر موڑ پر ایک سانحہ آواز دیتا ہے.
0: واہ,
5: کبھی جو عین ممکن تھا وہی ممکن نہیں رہتا, کہانی جب تلک انجام سے دوچار ہوتی ہے, بہت سے ان کہے ان دیکھے منظر روک لیتے ہیں,
0: بہت
5: سمے کو باندھ دیتے ہیں. سو اجلت میں میں نے کوئی فیصلہ کرنا, اے میرے نظم کو شاعر, اے میرے نظم کو شاعر.
0: بہت
5: ایک اور ایک غزل سی ہے, میں میرے خیال میں چار منٹ دو منٹ تو میں لے گیا. دو
0: جی جی دو منٹ سے جاتے ہیں اگلی بریک کو, تقریباً ڈیڑھ منٹ رہتا ہے, پلیز سنائیے.
5: شب جل رہی ہے تھم چکا طوفان شب بخیر,
0: بہت
5: شب جل رہی ہے تھم چکا طوفان
0: شب بخیر,
5: اب سو گئے ہیں شہر کے دربان
0: شب بخیر, بہت
5: شب بخیر. ایک ایک کر کے ہو چکے رخصت تمام لوگ, اب ہو چکی ہیں محفلیں ویران
0: شب بخیر, بہت
5: کوئی تو ہے کہ جس کو گلے سے لگا کر ہم آہستگی سے کہہ دیں میری
0: جان شب بخیر, بہت اور مجھے اس سے وہ شعر یاد آ رہا نا, کہ ہمیں معلوم ہے کہ ہمیں چراغ آخر شب, ہمیں معلوم ہے کہ ہمیں چراغ آخر شب, ہمارے بعد اندھیرا نہیں اجالا ہے.
5: اجالا اچھا مسافروں کو اجازت دے علی جا, لمبا سفر ہے راہ بھی سنسان شب بخیر, تاروں کی آنکھیں نیند سے بوجھل ہوئی ہیں.
6: Listen to Link FM on the move by downloading the Link FM app.
7: Do you want to make a a difference in your community. Join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
8: And the winner is...
9: And the winner is...
10: And the winner is...
8: Your business being heard on the radio.
11: Become a real winner by advertising your products and services with a memorable campaign here on Link FM. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on linkfm.org or WhatsApp 07939 849 339.
12: Are you looking for the perfect venue for your special day? Then come to VIP Mansion. With seating for up to 550 guests and situated in Sheffield, just 3 minutes from the M1, from dry hire to all-inclusive packages, we offer it all. For any inquiries, call us on 07809 568233 or follow us on Instagram at VIP Mansion Weddings.
13: लो जी सुनो जी आई गए खान कैटरिंग आले खान कैटरिंग राधरम जिन्होंने मजेदार खाने ना कोई जवाब ही नहीं एक बारी अजमाई के तको शादी ब्याह सालगिरह मानिया मेहंदी और दिगर तकरीबात आस्तै एक महंगाई ने दौर विच सस्ता ता मजेदार खाना आर्डर पर बनवाई सकने हो एक और भी गल बुझो खान कैटरिंग राधरम आले पूरे साउथ यॉर्कशायर विच कैटरिंग नी डिलीवरी भी करने आर्डर निका होया या बड़ा ऑलवेज वेलकम खाने ने आर्डर वास्ता भाई इफ्तिखार की फोन करो या व्हाट्सएप पर राबता करो 07931737547
14: या 07784850934
15: Do you ever find yourself lonely or isolated, or there are issues at home like finance or housing related? Perhaps you have something on your mind and would like to get it off your chest. Whatever it is, your Epic Link worker, Tamina Mia, would like to offer you this space to talk at the PMC every Wednesday from 11am till 2pm. This is a social space for you and other ladies to unwind and engage in various activities. Refreshments are available. Let your Epic Link worker encourage you to build meaningful connections with your community. So what are you ladies waiting for? Let's connect. It'll be epic. For more information, contact Dr. Rob on 074-439-54378. That's 074-439-54378.
16: दिल से दिल को मिलाता हर रंग हर आवाज को सजाता आपका अपना रेडियो स्टेशन दिल से आपके साथ
17: लिंक एफएम शेफील्ड